0: उपयोग करने का भी निर्देश दिया। सर्वोच्च न्यायालय ने निर्दोष निवेशकों को ठगने वाले साइबर अपराधियों को परजीवी बताते हुए उनके साथ सख्ती से निपटने को कहा है। न्यायालय की पीठ ने विभिन्न राज्यों में दर्ज प्राथमिकियों की एक साथ सुनवाई करने की याचिका पर यह टिप्पणी की। न्यायालय ने कहा कि साइबर अपराध के शिकार लोग देशभर में हैं और ऐसे अपराधियों को जेल में बंद रखना समाज के हित में है। राष्ट्रीय महिला आयोग की अध्यक्ष विजया राहटकर ने कहा है कि पिछले कुछ वर्षों में पंजाब में लगभग 32,000 महिलाओं को उनके प्रवासी भारतीय नागरिकों एनआरआई पतियों ने छोड़ दिया है। उन्होंने कहा कि ये राज्य में एनआरआई विवाह धोखाधड़ी की बढ़ती चुनौती है। गुजरात में वडोदरा में तड़के एक ट्रक और निजी बस की टक्कर में 9 वर्ष के एक बच्चे सहित 6 लोगों की मौत हो गई और 27 अन्य घायल हो गए। इधर उत्तर प्रदेश के बदायूं जिले में दोपहर सड़क दुर्घटना में एक ही परिवार की 6 महिलाओं की मौत हो गई और 3 महिलाएं घायल हो गईं। प्रधानमंत्री नरेन्द्र मोदी ने दोनों दुर्घटनाओं पर गहरा शोक व्यक्त किया है। और अब बात मौसम की। मौसम विभाग ने देश के पूर्वोत्तर के कुछ हिस्सों और पश्चिम बंगाल में हिमालय के तराई वाले क्षेत्रों में कल मूसलाधार वर्षा का ऑरेंज अलर्ट जारी किया है। कल बिहार, केरल, माहे, तमिलनाडु, पुदुचेरी और काराईकाल में भी तेज वर्षा की संभावना है। अगले 4 से 5 दिनों में दक्षिण पश्चिम मानसून के तेलंगाना, ओडिशा, झारखंड, बिहार और छत्तीसगढ़ के कुछ हिस्सों में आगे बढ़ने के लिए अनुकूल परिस्थितियां बन गई हैं। अगले 2 दिनों में दिल्ली, हरियाणा, चंडीगढ़, पंजाब, हिमाचल प्रदेश और उत्तराखंड में आंधी चलने की संभावना है। और अब आर्थिक जगत की खबरों के साथ है सुबोध मिश्र।
1: सेंसेक्स 347 अंक बढ़कर 77,156 पर बंद हुआ, जबकि निफ्टी 97 अंक ऊपर 24,086 पर पहुंच गया। अंतरबैंकिंग विदेशी मुद्रा बाजार में रुपया आज 1 डॉलर के मुकाबले 3 पैसे बढ़कर 94.53 रूपये पर बंद हुआ।
0: और अब बात खेलों की। लखनऊ में दूसरे एकदिवसीय क्रिकेट मैच में भारत ने अफगानिस्तान को 403 रन का लक्ष्य दिया है। जवाब में अफगानिस्तान ने ताजा समाचार मिलने तक 39वें ओवर में 7 विकेट पर 210 रन बना लिए हैं। कप्तान शुभमन गिल ने 154 और ईशान किशन ने 125 रन की शानदार पारियां खेली। 3 मैचों की श्रृंखला में भारत 1-0 से आगे है। लीड्स में महिला टी20 क्रिकेट विश्व कप में भारत ने नीदरलैंड्स को 210 रन का लक्ष्य दिया है। ताजा समाचार मिलने तक नीदरलैंड्स ने पहले ओवर में बिना किसी नुकसान के 7 रन बना लिए हैं। स्मृति मंधाना ने 74 और शेफाली वर्मा ने 55 रन की पारी खेली। भारत ने विश्व कप के अपने पहले मुकाबले में पाकिस्तान को 64 रन से हराया था। सामाजिक न्याय और अधिकारिता मंत्री वीरेंद्र कुमार ने आज से 10 दिन के नशा मुक्त भारत सप्ताह का उद्घाटन किया। डॉ कुमार ने मादक पदार्थों के दुरुपयोग से निपटने में सामुदायिक भागीदारी, युवा सहभागिता और अंतर मंत्रालयी समन्वय के महत्व पर बल दिया। अंत में मुख्य समाचार एक बार फिर। प्रधानमंत्री नरेंद्र मोदी ने फ्रांस के एवियों में G7 शिखर सम्मेलन से अलग अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप से मुलाकात की। नाविकों की सुरक्षा और होर्मुज जलडमरू मुद्दे खोलने के मुद्दे पर प्रमुखता से चर्चा हुई। प्रधानमंत्री ने जर्मन चांसलर फ्रेडरिक मर्ज, यूरोपीय परिषद के अध्यक्ष एंटोनियो कोस्ता और यूरोपीय आयोग के अध्यक्ष उर्सुला फॉन डेर लेयन के साथ भी द्विपक्षीय बैठकें की। पेरिस में विवाटेक 2026 में भारत मंडप के उद्घाटन अवसर पर भारत और फ्रांस ने नवाचार, आर्टिफिशियल इंटेलिजेंस और प्रौद्योगिकी सहयोग पर प्रतिबद्धता दोहराई। रेलवे ने कनेक्टिविटी और सुरक्षा में सुधार के लिए 1,200 करोड़ रूपये से अधिक की कई परियोजनाओं को मंजूरी दी। और मौसम विभाग ने कल देश के पूर्वोत्तर क्षेत्रों में और पश्चिम बंगाल के हिमालय के तराई वाले क्षेत्रों में मूसलाधार बारिश की आशंका व्यक्त की। इसके साथ ही समाचार संध्या का ये अंक समाप्त हुआ। नमस्कार।
2: गुड इवनिंग, दिस इज आकाशवाणी एंड आई एम नरेश मागो विद न्यूज एट 9। The headlines. Prime Minister Narendra Modi meets US President Donald Trump on sidelines of G7 summit in Evian. Issues of seafarers' safety and opening of Strait of Hormuz figure prominently. Prime Minister also holds bilateral meetings with German Chancellor Friedrich Merz, European Council President Antonio Costa and European Commission President Ursula von der Leyen. India and France reaffirm commitment to innovation, artificial intelligence and technology cooperation at inauguration of India Pavilion at Viva Tech 2026 in Paris. Railways approves multiple projects worth over 1,200 crore rupees to improve connectivity and safety. IMD forecasts heavy to very heavy rainfall over parts of northeast India and sub-Himalayan West Bengal tomorrow. And in men's cricket, Afghanistan chase target of 403 runs set by India in second ODI of three-match series in Lucknow. A crucial bilateral meeting was held between Prime Minister Narendra Modi and US President Donald Trump at Evian, France, on the sidelines of G7 summit this evening. During the talks, issues of seafarer safety and opening of Strait of Hormuz figured prominently. Prime Minister Modi commended President Trump for the progress in peace efforts in West Asia. The Prime Minister said that India has consistently emphasized the importance of the freedom of navigation and all should work together to place a particular emphasis on it. Mr. Modi added that lakhs of Indian seafarers in maritime trade are on duty in different oceans of the world and their safety is of utmost importance to India.
3: Excellency, हम जानते हैं कि मैरीटाइम ट्रेड की दुनिया में भारत के लाखों सीफेरर आज दुनिया के अलग अलग समुद्र में अपनी सेवाएं दे रहे हैं विश्व की प्रगति में बहुत बड़ा योगदान दे रहे हैं और मैं समझता हूं कि उनकी सुरक्षा भी उतना ही महत्वपूर्ण है मुझे पूरा विश्वास है कि समझौते में सीफेरर की सुरक्षा भी सुनिश्चित होगी और उसको प्राथमिकता मिलेगी एक्सेलेंसी मैं फिर एक बार पश्चिम एशिया में शांति बहाल कराने के आपके भरसक प्रयासों का मैं पूरी पूरी प्रशंसा करता हूं
2: Earlier, Prime Minister Modi addressed a working session themed Promoting Balanced, Inclusive and Sustainable Economic Growth for the Benefit of All at the ongoing G7 Summit. In his address, the Prime Minister underscored the need for international financial institutions to develop mechanisms that impart economic resilience to developing countries. Mr. Modi also participated in a working lunch focused on ensuring safe, rapid and effective deployment of artificial intelligence. The meeting brought together G7 member countries, partner nations and the CEOs of leading AI companies to discuss the future of digital innovation. On the margins of the G7 summit in Evian, Prime Minister Modi and German Chancellor Friedrich Merz today exchanged views on regional and global developments, including the situation in West Asia and the Russia-Ukraine conflict. The two leaders also reviewed the progress in bilateral engagements and expressed satisfaction at the renewed momentum in the India-Germany strategic partnership with the successful visit of Mr. Merz to India and the conclusion of the India-EU FTA negotiations earlier this year. Mr. Merz invited the Prime Minister for the 8th India-Germany Intergovernmental Consultations, IGC, scheduled to be held later this year in Germany. Prime Minister Modi also held a meeting with President of the European Commission, Ursula von der Leyen, and President of the European Council, Antonio Costa, on the sidelines of the summit. Our correspondent covering the Prime Minister's visit has filed this report.
4: The two-day visit of Prime Minister Narendra Modi to the beautiful French city of Evian has been highly significant. During the visit, the Prime Minister participated in various G7 outreach sessions where India was invited as a partner country. This marked Prime Minister's seventh consecutive participation in the G7 summit. India's regular presence clearly demonstrates that the nation has emerged as a major global power, with the international community increasingly looking towards New Delhi for solutions to complex global challenges. During the outreach sessions, Mr. Modi strongly presented the voice of the Global South before the crucial forum. In yesterday's session, he underscored the importance of trust in building international partnerships in an increasingly interconnected world, highlighting that India has always followed a humanity-first approach. In today's session, the Prime Minister underlined the critical need for international financial institutions to develop mechanisms that impart economic resilience to developed countries. Mr. Modi also emphasized that tangible growth leads to the true inclusion and well-being of people, showcasing India's own growth story underpinned by the guiding principle of Sabka Saath, Sabka Vikas, Sabka Biswas and Sabka Prayas. Ankit Kumar, Akashwari News, Evian, France.
2: India and France have reaffirmed their commitment to innovation, artificial intelligence and technology cooperation at the inauguration of the India Pavilion at Viva Tech 2026 in Paris. Speaking at the event, Union Commerce and Industry Minister Piyush Goyal and French Minister for Artificial Intelligence and Digital Affairs Anne Le Hennef highlighted the growing strategic partnership between the two countries. More from our correspondent.
5: Addressing innovators and startups, Piyush Goyal said the India-France partnership has been strengthened further through the India-France Year of Innovation 2026, announced by Prime Minister Narendra Modi and French President Emmanuel Macron. He said India offers key advantages for the AI era, including a young population, a large pool of STEM graduates, strong digital infrastructure and democratic governance. The minister underlined India's vision of human-centric artificial intelligence through the concept of Manav, emphasizing ethical, accountable, inclusive and trustworthy AI. He said India is prepared to become a global hub for AI talent, data centers and advanced technology. French Minister Anne Le Hennef described India as a global innovation powerhouse and welcomed its role as the AI country partner at VivaTech 2026. This is Mahesh Sobre, Akashwani News, Paris, France.
2: The India Pavilion is one of the largest national pavilions at VivaTech 2026 and showcases the country's growing startup and innovation ecosystem. This is Akashwani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts. And for details of stories and more, log on to our website www.newsonair.gov.in and download News on AIR app. Indian Railways has approved a series of infrastructure projects worth over 1,200 crore rupees aimed at enhancing rail capacity, improving freight movement, strengthening safety systems and upgrading urban transport infrastructure across Gujarat, Maharashtra, West Bengal and Madhya Pradesh. The projects include the doubling of a key railway section in Gujarat, construction of a new freight cord line in Maharashtra, modernization of signalling systems on Eastern Railway, and rebuilding of a major road overbridge in Indore. Together, the initiatives are expected to improve operational efficiency, decongest critical rail corridors, enhance passenger convenience, and support economic growth. In a boost to rail connectivity in the Kutch region, the doubling of the 49-kilometre Adipur-Bhuj section on Western Railway has been approved at an estimated cost of 493 crore rupees. Indian Railways has also approved the construction of the 3.7-kilometre Somtane-Chikhli cord line on Central Railway at a cost of 172 crore rupees in Maharashtra. The new line will establish a direct rail connection between the Karjat and Roha routes, allowing freight trains to bypass the heavily congested Panvel junction. In a major modernization initiative, the Indian Railways has sanctioned a 405 crore rupees signalling upgradation project on Eastern Railway. To improve urban mobility and railroad connectivity in Madhya Pradesh, Railways has approved the reconstruction of the Shastriya Road overbridge in Indore Yard at a cost of 139 crore rupees. Union Minister Ashwini Vaishnaw today announced a major expansion of Pune Railway Station with an investment of around 600 crore rupees. The minister was speaking after flagging off the Pune Sainagar Shirdi Express at Pune Railway Station and inaugurating and laying the foundation stones for various railway development projects. In another function, inaugurating the new manufacturing facility of US-based company Jabil at Ranjangaon MIDC in Pune, Union Electronics and Information Technology Minister Vaishnaw said, India has emerged as a major electronics manufacturing hub and is now the world's sixth largest exporter of electronics.
6: Today we have electronics manufacturing industry worth 13 lakh crore rupees in our country. Electronics export was considered unthinkable. Last year, 2025, electronics as an export category became third largest export category in the country. But now we must take the target. Second largest exported category banna hai.
2: India has undergone a remarkable transformation, driven by the principles of Sabka Saath, Sabka Vikas, Sabka Vishwas of Prime Minister Narendra Modi in the last 12 years. During this period, the Modi government has carried out many flagship initiatives for the welfare and empowerment of the poor, the farmers, the women and the youth. Akashwani News brings you a special feature, 12 Saal Vishwas Ke Vikas Ke Jan Kalyan Ke. Today, we focus on the steps taken by the government towards preservation and promotion of the country's heritage.
7: Over the past 12 years, India has undertaken several landmark initiatives to preserve, promote and celebrate its civilizational legacy. One of the most significant moments came in January 2024 when Prime Minister Narendra Modi performed the Pran Pratishtha of Ram Lala at the Grand Shri Ram Janmabhoomi Mandir in Ayodhya, marking the fulfillment of a centuries-old aspiration. Talking to Akashvani News, Pankaj Jaria, a devotee, shared his experience.
8: A few days ago, I went to Ayodhya where we had the darshan of Prabhu Shri Ram. The arrangements are very good. The government has made excellent arrangements to manage the crowd. Everyone stands in line to have the darshan. There are locker facilities for people to keep their belongings. There is also a facility for drinking water. Very good arrangements have been made and there are also beautiful tableaux and displays which look very divine.
7: In Ujjain, Madhya Pradesh, the first phase of the Mahakal Lok project was dedicated to the nation in October 2022. The Grand Corridor showcases magnificent sculptures, murals and architectural elements depicting the life and legends of Lord Shiva. Equipped with modern technology and AI-enabled monitoring systems, Mahakal Lok beautifully blends heritage with innovation. In Varanasi, the Kashi Vishwanath Corridor, inaugurated in December 2021, has transformed the pilgrimage experience by directly connecting the temple with River Ganga. Spread across 5.5 acres, the project has enhanced accessibility and revitalized one of India's most revered spiritual centers. Talking to Akashvani News, a resident of Varanasi, Priyanshu Singh, said that the corridor is providing ease of access to pilgrims.
9: Kashi mein Modi ji ne bahut kaam kiya hai.
10: Prime Minister Narendra Modi has done a lot of work in Kashi. Earlier, the road leading to the temple used to be quite narrow, which caused a lot of inconvenience. But now, since the corridor has been built, the crowd management is more efficient and people can visit and have a darshan more easily.
9: Darshan karne mein kaafi aasani hoti hai.
7: Saklan Akhtar, Akashvani News, Delhi.
2: The India Meteorological Department, IMD, has issued an orange colour warning for heavy to very heavy rainfall over parts of northeast India and sub-Himalayan West Bengal for tomorrow. Heavy rainfall is also expected over Bihar, Kerala, Mahe, Tamil Nadu, Puducherry and Karaikal tomorrow. The IMD said that conditions are favourable for further advance of southwest monsoon into some more parts of Telangana, Odisha, Jharkhand, Bihar and some parts of Chhattisgarh during the next 4 to 5 days. In cricket, chasing a target of 403 runs set by India, Afghanistan were 225 for 8 in 42 overs in the second ODI of the three-match series in Lucknow when reports last came in. India were bowled out 402 in 49.5 overs. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi meets US President Donald Trump on sidelines of G7 summit in Evian. Issues of seafarer safety and opening of Strait of Hormuz figure prominently. Prime Minister also holds bilateral meetings with German Chancellor Friedrich Merz, European Council President Antonio Costa and European Commission President Ursula von der Leyen. India and France reaffirm commitment to innovation, artificial intelligence and technology cooperation at inauguration of India Pavilion at Viva Tech 2026 in Paris. Railways approves multiple projects worth over 1,200 crore rupees to improve connectivity and safety. IMD forecasts heavy to very heavy rainfall over parts of northeast India and sub-Himalayan West Bengal tomorrow. And in men's cricket, Afghanistan chased target of 403 runs set by India in second ODI of three-match series in Lucknow. That is all in the news at 9. Good night.
11: Spotlight. This is Akashvani. In the program Spotlight, now we bring you a discussion on major takeaways from G7 summit and Prime Minister's meetings with world leaders. The participants are Professor Rahul Mishra, International Affairs expert, and Diksha Saxena, Akashvani correspondent. Orville Lebey hosted the 52nd G7 Leaders Summit. Prime Minister Narendra Modi participated in the summit as India is a partner country in the G7. He also addressed the sessions on forging new partnerships and rebuilding international solidarity and the second session on reviving a balanced, shared and sustainable economic growth for all. He also held multiple bilateral meetings on the sidelines of the summit. To talk more about this, we are now delighted to be joined by Professor Rahul Mishra, International Affairs Expert. Professor Mishra, welcome to Akashvani News.
12: Thank you.
11: Professor Mishra, I just mentioned that Prime Minister Modi had a number of bilateral meetings on the sidelines of the summit. One of the most important bilateral meeting was between Prime Minister Narendra Modi and President of United States of America, President Donald Trump. So while delivering his statement during his meeting with President Trump, Prime Minister categorically emphasized that it is important to maintain the freedom of navigation. And he also said that it is important to ensure the security of seafarers. So before we proceed any further, let's first listen to what Prime Minister had to say.
3: Excellency, पश्चिम एशिया में शांति के जो प्रयास प्रगति हुई है इसके लिए मैं आपका अभिनंदन करता हूँ. आपके इन प्रयासों के कारण पश्चिम एशिया में शांति की एक नई किरण नजर आ रही है और हम आशा करते हैं कि चिरस्थायी शांति बनेगी. एक्सलेंसी, आप और हम सभी इस बात से सहमत हैं कि हॉर्मुज का खुला रहना एक वैश्विक अर्थव्यवस्था के लिए बहुत ही अनिवार्य है. एक्सलेंसी, हम हमेशा कहते रहे हैं फ्रीडम ऑफ नेविगेशन सुनिश्चित होना चाहिए और इस पर हम सब ने मिलकर के बल देना चाहिए. एक्सलेंसी, आप जानते हैं कि मैरीटाइम ट्रेड की दुनिया में भारत के लाखों सी फेरर आज दुनिया के अलग अलग समुद्र में अपनी सेवाएं दे रहे हैं, विश्व की प्रगति में बहुत बड़ा योगदान दे रहे हैं और मैं समझता हूं कि उनकी सुरक्षा भी उतना ही महत्वपूर्ण है. एक्सलेंसी, इस समझौते के लिए शांति के प्रयासों में आपने भरपूर प्रयास किया है. मुझे पूरा विश्वास है कि समझौते में सी फेरर की सुरक्षा भी सुनिश्चित होगी और उसको प्राथमिकता मिलेगी.
11: Professor Mishra, I would like to have your comment on what Prime Minister just said. He said that it is important to maintain the security of seafarers. How do you see that?
12: There are two things here. One, of course, Prime Minister Modi has had very productive meetings, very important meetings with Canada, with European Union, with the German Chancellor. But this indeed, a meeting was something that media and international community was really talking a lot about, and they were speculating a lot about it, keeping in mind the rough patches that emerged over past few months between India and the US. So very important meeting indeed. And I thought Prime Minister Modi's statement, very candid and said, conveyed in a very confident manner, which is something that we do not see in a number of leaders when they interact with the US. So conveying India's interests and concerns in a very open, candid and confident manner was something that must be appreciated. And this also sent a very good signal, not just to the US, not just to the President Trump, but also to the international community, that when it comes to securing and protecting India's national interest, the country or its leader will not shy away from conveying it openly and vocally at the international forums, in public forums.
11: Prime Minister welcomed the deal between Iran and USA, the peace deal, because India has always advocated for peace and diplomacy over violence. So he also mentioned that it is vital for the global trade and global community that the Strait of Hormuz remains open. How do you see that?
12: Well, India has been a very vocal supporter of bringing peace urgently and immediately in the Middle East, which involved US and Israel on one side and Iran on the other. India has been very supportive of any initiative taken to bring peace to the region. And I think the statement that Prime Minister Modi gave is in sync with that. The whole world has realized how the energy crisis and closure of the Strait of Hormuz affected not just countries across the world, but also the people. The human civilization was affected. Energy crisis and countries facing economic challenges, both in terms of industry and also in terms of inflation. So I think highlighting these two points, that Strait of Hormuz should be open, conveys India's economic interests and concerns, and also appreciating the peace agreement between the US and Iran underscores that India has been a votary of a peaceful resolution to conflicts, whether in US, whether in the Middle East between US and Iran or between Russia and Ukraine. So I think there is consistency in what India has been conveying to the international community.
11: Professor Mishra, Prime Minister categorically emphasized on trust in the global order and world politics while speaking yesterday. The Prime Minister said, "Today the world does not suffer from a shortage of resources, it suffers from a shortage of trust. And the future of our partnerships depending on building this trust." How important, in your opinion, is this statement?
12: Look, this statement clearly is in light of the recent developments that have taken place both at the international level amongst major powers and those countries that are in dispute or conflict with each other, but also in case of India's own relations with the other countries and particularly with the US. What Prime Minister meant was that when countries and its leaders go for agreements and agree to cooperate with each other, there has
13: کی ٹیکنالوجی اور اختراعات سے متعلق ایک اہم میٹنگ ہے. توقع ہے کہ جناب مودی اس موقع پر خطاب بھی کریں گے. شام میں وزیراعظم ایک کے ساتھ تبادلہ خیال کریں گے. بھارتی ریلوے نے گجرات, مہاراشٹر, مغربی بنگال اور مدھیہ پردیش میں ریلوے کی گنجائش بڑھانے, مال برداری کے نظام کو بہتر بنانے, حفاظتی انتظامات کو مضبوط کرنے اور شہری نقل و حمل کے بنیادی ڈھانچے کو جدید بنانے کے لیے 1200 کروڑ روپے سے زائد مالیت کے متعدد بنیادی ڈھانچہ جاتی منصوبوں کی منظوری دی ہے. ان منصوبوں میں گجرات کے ایک اہم ریلوے سیکشن پر دوہری لائن بچھانے, مہاراشٹر میں مال گاڑیوں کے لیے ایک نئی کارڈ لائن تعمیر کرنے, مشرقی ریلوے میں سگنلنگ نظام کو جدید بنانے اور اندور میں ایک اہم روڈ اوور برج کی اثر نو تعمیر شامل ہے. ان اقدامات سے ریلوے آپریشنز کی کارکردگی میں اضافہ, مصروف ریلوے راہداریوں پر دباؤ میں کمی, مسافروں کو بہتر سہولیات کی فراہمی اور معاشی سرگرمیوں کو فروغ ملنے کی توقع ہے. کچھ کے خطے میں ریلوے رابطے کو مزید مستحکم بنانے کے لیے مغربی ریلوے کے 49 کلومیٹر طویل آدی پور بھوج سیکشن کی دوہری لائن بچھانے کے منصوبے کو تقریباً 493 کروڑ روپے کی لاگت سے منظوری دی گئی ہے. اس منصوبے سے علاقے میں مسافروں اور مال برداری دونوں کے لیے بہتر سہولتیں فراہم ہوں گی. اس طرح بھارتی ریلوے نے مہاراشٹر میں 3.7 کلومیٹر طویل سومٹانے چکھلی کوڈ لائن کی تعمیر کی منظوری دی ہے, جس پر تقریباً 172 کروڑ روپے خرچ ہوں گے. جدیدکاری کے ایک اہم اقدام کے تحت مشرقی ریلوے میں 450 کروڑ روپے کے سگنلنگ اپ گریڈیشن منصوبے کو بھی منظوری دی گئی ہے. ریلوے اور اطلاعات و نشریات کے مرکزی وزیر اشونی ویشنو نے آج تقریباً 600 کروڑ روپے کی سرمایہ کاری سے پونے ریلوے اسٹیشن کی بڑے پیمانے پر توسیع کا اعلان کیا. انہوں نے کہا کہ موجودہ 6 پلیٹ فارموں کے ساتھ مزید 6 نئے پلیٹ فارم تعمیر کیے جائیں گے, جس کے بعد علاوہ کام کاج کی کارکردگی اور مسافروں کی حفاظت کو بہتر بنانے کے لیے موجودہ روٹ ریلے انٹر لاکنگ سسٹم کی جگہ جدید الیکٹرانک انٹر لاکنگ سسٹم نصب کیا جائے گا. گزشتہ 12 برسوں کے دوران وزیر اعظم نریندر مودی کی دور اندیش قیادت میں سب کا ساتھ, سب کا وکاس, سب کا وشواس اور سب کی ہے. اس دوران مودی حکومت نے غریبوں, کسانوں, خواتین اور نوجوانوں کی فلاح و بہبود اور انہیں با اختیار بنانے کے لیے متعدد اہم اقدامات کیے ہیں. آکاشوانی نیوز آپ کے لیے ایک خصوصی فیچر 12 سال وشواس کے, وکاس کے, جن کلیان کے پیش کر رہا ہے. آج ہم ملک کے ثقافتی ورثے کے تحفظ اور فروغ کے لیے حکومت کے ذریعے کیے گئے اقدامات پر توجہ مرکوز کر رہے ہیں. پیش ہے ایک رپورٹ.
14: فروغ اور اس کا جشن منانے کے لیے کئی تاریخی اقدامات کیے ہیں, جن سے لاکھوں شہریوں میں فخر کا جذبہ پیدا ہوا ہے. اہم واقعات میں سب سے اہم واقعہ جنوری 2024 میں پیش آیا, جب وزیر اعظم نریندر مودی نے ایودھیا میں عظیم الشان شری رام مندر میں رام للہ کی پران پرتشٹھا کو انجام دیا. یہ صدیوں پرانی ایک خواہش کی تکمیل تھی. حال ہی میں مندر کا دورہ کرنے والے ایک عقیدت مند پنکج جاریہ نے آکاشوانی نیوز سے گفتگو کرتے ہوئے اپنے تجربات بیان کیے.
15: ابھی تھوڑے دنوں پہلے میں ایودھیا گیا تھا, وہاں ہم نے پربھو رام کے درشن کیے. وہاں ویوستھا بہت ہی بڑھیا, بھیڑ کو مینج کے لیے سرکار نے بڑھیا پربندھ کر رکھا ہے. مندر کا پرانگڑ بہت ہی بھویہ ہے, سبھی لوگ لائن میں لگ کر پربھو کا درشن کرتے ہیں.
14: مدھیہ پردیش کے شہر اجین میں مہاکال لوک پروجیکٹ کا پہلا مرحلہ اکتوبر 2022 میں قوم کے نام وقف کیا گیا. یہ عظیم کوریڈور شاندار مجسموں, دیواروں پر بنے فن پاروں اور تعمیرات پر مشتمل ہے, جو بھگوان شیو کی زندگی اور ان سے منسوب روایات کی عکاسی کرتے ہیں. جدید ٹیکنالوجی اور مصنوعی ذہانت پر مبنی نگرانی کے نظام سے آراستہ مہاکال لوک وراثت اور جدت کا حسین امتزاج پیش کرتا ہے۔ وارانسی میں کاشی وشوناتھ کوریڈور، جس کا افتتاح دسمبر 2021 میں کیا گیا تھا، نئے یاتریوں کے سفر کے تجربے کو یکسر بدل کر رکھ دیا ہے۔ یہ کوریڈور مندر کو براہ راست دریائے گنگا سے جوڑتا ہے۔ 5.5 ایکڑ پر محیط اس پروجیکٹ نے لوگوں کی رسائی کو بہتر بنایا ہے اور بھارت کے سب سے معزز روحانی مراکز میں سے ایک کو نئی زندگی بخشی ہے۔ آکاشوانی نیوز سے گفتگو کرتے ہوئے وارانسی کے رہنے والے پریانشو سنگھ نے کہا کہ یہ کوریڈور یاتریوں کی آمد و رفت میں کافی آسانی فراہم کر رہا ہے۔
9: کاشی میں مودی جی نے بہت کام کیا ہے۔ پہلے مندر تک جانے والا راستہ کافی سکرا ہوا کرتا تھا، جس سے بہت ہی زیادہ دقت ہوتی تھی، پر اب کوریڈور بننے سے بھیڑ بھی ویوستھت رہتی ہے اور لوگوں کو بھی درشن کرنے میں کافی آسانی ہوتی ہے۔
14: یہ انقلابی اقدامات اس بات کی عکاسی کرتے ہیں کہ ملک اپنی ثقافتی جڑوں کے تحفظ کے ساتھ ساتھ اعتماد کے ساتھ مستقبل کی جانب گامزن ہے۔ ثقلین اختر کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں فرقان خان۔
13: دلی پولیس کے خصوصی سیل نے پاکستان کی خفیہ ایجنسی آئی ایس آئی کے مبینہ ہینڈلر شہزاد بھٹی سے وابستہ 8 رکنی کثیر ریاستی دہشت گردی ماڈیول کے مزید 5 ملزموں کو گرفتار کیا ہے۔ اس سے پہلے دلی پولیس نے آپریشن گینگ بیسٹ 2.2 کے دوران مسکورہ ماڈیول کے 3 ارکان کو گرفتار کیا تھا۔ پولیس کے مطابق گرفتار ملزمان کو دلی اور پڑوسی ریاستوں میں پولیس اہلکاروں کو نشانہ بنانے، پاکستان میں موجود رابطہ کاروں کی تشہیر کرنے اور آئی ایس آئی کی سرپرستی میں مبینہ طور پر قائم تنظیم تحریک طالبان ہندوستان کو فروغ دینے کی ذمہ داریاں سونپی گئی تھیں۔ کارروائی کے دوران پولیس نے 5 ہتھیار، شہزاد بھٹی نیٹورک سے متعلق پوسٹرز اور دیگر قابل اعتراض مواد بھی برامد کیے، جن میں پولیس اہلکاروں کو دھمکیاں دینے والی ویڈیوز بھی شامل ہیں۔ بھارتی محکمہ موسمیات آئی ایم ڈی نے کل ملک کے شمال مشرقی علاقوں اور مغربی بنگال کے ذیلی ہمالیائی خطے میں شدید سے بہت شدید بارش کے لیے اورنج الرٹ جاری کیا ہے۔ محکمہ موسمیات کے مطابق کل بہار، کیرلم، ماہے، تمل ناڈو، پدوچیری اور کرائیکل کے علاقوں میں بھی شدید بارش کا امکان ہے۔ آئی ایم ڈی نے کہا ہے کہ اگلے 4 سے 5 دن کے دوران تلنگانہ، اڈیشہ، جھارکھنڈ اور بہار کے مزید کچھ علاقوں، نیز چھتیس گڑھ کے کچھ علاقوں میں جنوب مغربی مانسون کی پیش قدمی کے لیے حالات سازگار ہیں۔ محکمہ موسمیات نے اگلے 2 روز کے دوران دلی، ہریانہ، چنڈی گڑھ، ہماچل پردیش اور اتراکھنڈ کے علاقوں میں گرج چمک اور تیز ہواؤں کے ساتھ چھینٹے پڑنے کی پیش گوئی کی ہے۔ آئی ایم ڈی کے مطابق کل جھارکھنڈ، چھتیس گڑھ، مدھیہ پردیش، آندھرا پردیش، اڈیشہ اور انڈمان و نکوبار جزائر میں اسی طرح کے حالات رہنے کا امکان ہے۔ کرکٹ میں لکھنؤ میں 3 ایک روزہ بین الاقوامی میچوں کی سیریز کے دوسرے میچ میں بھارت نے افغانستان کے سامنے جیت کے لیے 403 رن کا نشانہ رکھا ہے۔ اس سے قبل بھارتی ٹیم 49 رن بنا کر آؤٹ ہو گئی۔ 54 رن بنائے جبکہ کشن نے 125 رنز سکور کیے۔ اس سے قبل افغانستان نے ٹاس جیتا اور پہلے گیند بازی کا فیصلہ کیا۔ اب سے کچھ دیر پہلے تک افغانستان کی ٹیم نے 44.3 اوورز میں 8 وکٹ پر 232 رن بنا لیے تھے۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ وزیر اعظم نریندر مودی نے ایویو میں G7 سربراہ اجلاس کے موقع پر امریکی صدر ڈونلڈ ٹرمپ کے ساتھ میٹنگ کی۔ میٹنگ میں بحری جہازوں کے عملے کی سلامتی اور آبنائی ہرمز کو کھلا رکھنے کے امور پر بات چیت کی گئی۔ وزیر اعظم نے جرمنی کے چانسلر فیڈرک مرز، یورپی کونسل کے صدر انتونیو کوستا اور یورپی کمیشن کی صدر اورسولا فون دیر لین کے ساتھ بھی 2 طرفہ میٹنگیں کی۔ پیرس میں ویواٹیک 2026 کے دوران انڈیا پویلین کی افتتاحی تقریب میں بھارت اور فرانس نے جدت ترازی، مصنوعی ذہانت اور تکنیکی تعاون کے فروغ کے عزم کا اعادہ کیا۔ ریلوے نے کنیکٹیویٹی اور مسافروں کی حفاظت کو بہتر بنانے کے لیے 1200 کروڑ روپے سے زیادہ مالیت کے کئی پروجیکٹوں کی منظوری دی ہے۔ اور مردوں کے کرکٹ میں لکھنؤ میں 3 ایک روزہ میچوں کی سیریز کے دوسرے میچ میں بھارت نے افغانستان کے سامنے جیت کے لیے 403 رن کا نشانہ رکھا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
16: चर्चा का विषय है ये आकाशवाणी है। चर्चा का विषय है कार्यक्रम में प्रस्तुत है रक्षा उत्पादन के क्षेत्र में भारत की ऐतिहासिक उपलब्धि पर परिचर्चा। इसमें भाग ले रहे हैं रक्षा विश्लेषक लेफ्टिनेंट जनरल संजय कुलकर्णी और वरिष्ठ पत्रकार अजय बनर्जी। कार्यक्रम का संचालन कर रहे हैं आनंद श्रीवास्तव।
17: भारत की सुरक्षा केवल उसकी सीमाओं पर तैनात सैनिकों के साहस से ही सुनिश्चित नहीं होती, बल्कि उस शक्ति से भी होती है जो उन्हें आधुनिक हथियार, अत्याधुनिक तकनीक और मजबूत रक्षा उपकरण उपलब्ध कराती है। एक समय था जब भारत दुनिया के सबसे बड़े